0: इस आदमी को तो दीवानगी का आरजा है, तो इसके बारे में कुछ मुद्दत इंतजार करो।
1: قال رب انصرني بما كذبون
0: نوح نے کہا کہ پروردگار انہوں نے مجھے جھٹلایا ہے تو میری مدد کر
1: فاؤ

0: मेरी आयतें तुमको पढ़ पढ़ कर सुनाई जाती थीं और तुम उल्टे पांव फिर फिर जाते थे।
1: مستكبرين به سامرا تهجرون
0: ان سے سرکشی کرتے کہانیوں میں مشغول ہوتے اور بےہودہ بکواس کرتے تھے
1: افلم

0: Broadcasting from University Studios,
1: where knowledge is empowerment.
0: This is
2: 92.6.
3: वेलकम बैक लिसनर्स, आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया। ब्रेक पे जाने से पहले हम बात कर रहे थे प्रिसीजन एग्रीकल्चर की। हमारे साथ मौजूद हैं मिस राबिया महमूद, इनसे मजीद सवालात करते हैं कि प्रिसीजन एग्रीकल्चर में हम और क्या क्या कर सकते हैं। मिस, ब्रेक में जाने से पहले आप बात कर रही थी कि हम फर्टिलाइजर्स और पेस्टिसाइड को भी ऑप्टिमाइज कर सकते हैं। अगर हम करें बात प्रिसीजन एग्रीकल्चर की, तो इसके इस्तेमाल से हम किस तरह फर्टिलाइजर्स और पेस्टिसाइड एप्लीकेशन को ऑप्टिमाइज कर सकते हैं?
4: जी मिस, देखें, जैसे एग्रीकल्चर जो है वो हमारे पास डिफरेंट स्टेप्स पे डिपेंड करती है। फॉर एग्जांपल, पहला स्टेप है हमारे पास लैंड को हमने तैयार करना है फॉर सोइंग पर्पस। जब हम सोइंग करते हैं सीड्स की, तो कुछ फर्टिलाइजर्स जो हैं हमारे पास अकॉर्डिंग टू द टाइप ऑफ क्रॉप, और इट आल्सो डिपेंड्स अपॉन द टेक्सचर ऑफ द सॉइल और सॉइल की टाइप क्या है। फॉर एग्जांपल, अगर हम राइस क्रॉप की बात करें तो वाटर स्टैंडिंग क्रॉप है। लाइक एट द स्टार्ट ऑफ द सीजन, जब आपने अपनी सॉइल को तैयार करना है, तो आपने उसके अंदर जो फर्टिलाइजर है या टाइप ऑफ फर्टिलाइजर है, राइस के लिए कौन से फर्टिलाइजर जरूरी है, जैसे पोटाश है और मैग्नीशियम है, हम स्टार्ट में सॉइल की प्रेपरेशन में तभी फर्टिलाइजर्स को जो है वो इंड्यूस कर देंगे
3: जी।
4: इसके अलावा, और हमने वाटर को उस टाइम पे वाटरिंग कर देनी है, फर्स्ट वाटरिंग, या अगर हमें फॉर एग्जांपल अब इस सीजन में जैसे राइस का सीजन है तो रेनफॉल्स कैन हैपन, ठीक है, तो हमें इस बात का भी ख्याल रखना है कि जो वाटर है, जो फार्मर अपने रिसोर्स से उसको वाटरिंग कर रहा है, वो कितने अमाउंट में कर रहा है या क्वांटिटी में कर रहा है, और रेनफॉल के थ्रू जो क्रॉप है वो कितना वाटर गेन कर सकती है।
3: यानी ऐसा हो सकता है कि अगर पानी की क्वांटिटी ज्यादा हो जाए तो वो जो हमारी क्रॉप है वो खराब हो सकती है।
4: यही बता रही हूँ ना कि फार्मर को अपने डेज के हिसाब से या क्रॉप साइकिल जिस मंथ से शुरू हुआ है, उसको एस्टिमेशन, उसको ऐसे रिसोर्सेज या ऐसी नॉलेज प्रोवाइड होनी चाहिए कि उसको पता लग जाए कि अभी जो रेनफॉल सीजन शुरू हो रहा है या मूनसून सीजन शुरू हो रहा है, तो मैंने वाटरिंग कितनी करनी है। लाइक राइस को स्टार्ट ऑफ द साइकिल से बिफोर हार्वेस्ट तक हम उसको पानी की जरूरत होती है। लाइक कुछ क्रॉप्स ऐसी हैं जिसको वन टाइम, लाइक अगर आपने सोइंग कर लिया, जैसे वीट है, तो आफ्टर 10-20 डेज आप उसकी वाटरिंग करेंगे, ठीक है, उसके बाद वो क्रॉप ग्रो करती जाएगी। तो फिर फर्टिलाइजर्स हमने कब देने हैं, कुछ क्रॉप्स के स्टार्ट पे आते हैं, कुछ क्रॉप्स के एंड पे आते हैं, तो राइट यूज, राइट टाइम एंड राइट अमाउंट ऑफ फर्टिलाइजर्स, या कौन से फर्टिलाइजर्स कौन सी क्रॉप को सूट्स करते हैं, या अब फॉर एग्जांपल जैसे हमारे पाकिस्तान में डिफरेंट ब्रांड्स हैं फर्टिलाइजर्स के, भी ब्रांड है जैसे यूरिया है, तो कौन से फर्टिलाइजर में किस न्यूट्रिएंट की अमाउंट ज्यादा है, या मेरी क्रॉप को वो अमाउंट कैसे चाहिए, उसकी अवेयरनेस होनी चाहिए। और प्रिसीजन एग्रीकल्चर इसमें कैसे किरदार अदा कर सकती है, मैं एक एग्जांपल दूंगी आपको। जैसे सॉइल फर्टिलिटी रिसर्च इंस्टीट्यूट है पाकिस्तान का, उन्होंने 2022 में एक इनिशिएटिव लिया, उन्होंने मोबाइल एप्लीकेशन डेवलप की खाद हिसाब के नाम से, और उन्होंने इसको अवेयर कैसे किया फार्मर से, दे कंडक्टेड अ हॉर्टिकल्चर एक्सपो इन एक्सपो सेंटर, वहां से पंजाब भर के लाइक मेजर जो है फार्मर कम्युनिटी है वहां पे उनको बुलाया गया, उनको अवेयरनेस दी गई, और वहां पे उस मोबाइल एप्लीकेशन का लॉन्च हुआ। तो किस तरह टेक्नोलॉजी ने उनकी हेल्प की कि फॉर एग्जांपल अगर आपके पास मोबाइल है तो आप उसको इंस्टॉल करें उस ऐप को, अपनी उसके अंदर नेसेसरी इन्फॉर्मेशन रजिस्टर के बाद वो आपसे आपकी लैंड, आपकी क्रॉप टाइप इनपुट मांगेगा, ठीक है, और उसके अंदर जो है वो आप सारी इन्फॉर्मेशन ऐड करेंगे, देन वो आपको बताएगा कि आपकी लैंड का एरिया के अकॉर्डिंग और क्रॉप की टाइप के अकॉर्डिंग आप ये फर्टिलाइजर इतने रेशो में दें, अपनी फसल को दें, वो रेशो बता देता है या अमाउंट इन केजेस बता देता है, लाइक इतने एकड़ में इतने एजेस। ट्रेडिशनल वे में क्या होता था कि वन साइज फिट्स ऑल, ठीक है, फार्मर ने अपने पास एक्सपीरियंसेस से जो लर्निंग की होगी कि मैंने अपनी इतनी लैंड में इतना फर्टिलाइजर देना, ही डजंट नो के इन्वायरमेंट पैरामीटर्स क्या हैं, क्लाइमेट चेंज हुआ है या नहीं हुआ, मेरी लैंड पे पहले सैलाब आया था या नहीं आया था, या मेरा सॉइल मॉइस्चर इंक्रीज तो नहीं हो गया, एवेपो ट्रांसपायरेशन का कोई मसला तो नहीं है, तो उसके अकॉर्डिंग उसने फर्टिलाइजर की वही अमाउंट ऐड करनी है। बट एट द स्पॉट, एट द राइट टाइम उसको क्या करना चाहिए, पहले उसको अपनी लैंड की सूटेबिलिटी चेक करनी चाहिए, अपने जो सॉइल का है उसको टेस्ट करवाना चाहिए, ठीक है, वो किस टाइप के सॉइल में जो है वो क्रॉप ग्रो कर रहा है, और फिर राइट यूज ऑफ फर्टिलाइजर, जैसे मैंने आपको प्रिसीजन एग्रीकल्चर के हवाले से एग्जाम्पल दी, लाइक वो खाद हिसाब एप्लीकेशन, तो इट कम्स अंडर द यूज ऑफ टेक्नोलॉजी।
3: جمس ابھی آپ رائس کراپ کی بات کر رہی تھی کہ اس میں پانی کا زیادہ استعمال جو سا ہے وہ ہماری کراپ کو نقصان پہنچا سکتا ہے, تو ہم پریسیجن ایگریکلچر سے کس طرح واٹر مینجمنٹ اور اریگیشن ایفیشنسی امپروو کر سکتے ہیں؟
4: جی مس, واٹر مینجمنٹ ایک بہت امپورٹنٹ فیکٹر ہے آفٹر سوائل. جب ہم نے جو اپنے سیڈز ہیں یا جو بھی کراپ ہے ہم اس کو اگا رہے ہیں فور کراپ پروڈکشن, تو واٹر ایک امپورٹنٹ فیکٹر ہے. اب موسٹ امپورٹنٹ تھنگ آتی ہے لائک واٹر اویلیبلٹی. اگر ہم بات کریں لائک ایریاز کی جس میں واٹر اویلیبلٹی ہے, تو ادھر پھر آ جاتا ہے رائٹ یوز آف واٹر یا رائٹ اماؤنٹ آف واٹر, کتنی ہمیں واٹرنگ کرنی چاہیے یا کتنے ٹائم انٹرولس کے بعد کرنی چاہیے. اور دوسری چیز ہے ایک انیشیٹو لیا تھا ہاک آئی پاکستان, یہ ایک پرائیویٹ آرگنائزیشن ہے جن کا کہ موٹیو تھا کائنڈ آف اسٹارٹ اپ تھا کہ ایک فارمرس کو وہ نالج بھی دے رہے تھے اور ایک طرح سے اپنی ایڈورٹیزمنٹ بھی کر رہے تھے یا اپنی پروڈکٹ بھی سیل کر رہے تھے. ان کا موٹیو یہ تھا کہ وہ سینسرز لگا دیں گے لائک ٹیوب ویل موٹرس کے ساتھ. لائک ہوتا یہ یوزلی کہ لائک اگر فارمرس جو ہیں وہ موٹرز آن کر کے بھول جاتے ہیں لائک کہ کتنے ٹائم پیریڈ کے لیے ان کی لینڈ کو واٹرنگ چاہیے, تو اس کے لیے کیا ہوتا تھا کہ ایکسیس واٹر ہو جاتا تھا اور جو ہمارے پاس جو سوائل ہے وہ مور دین ریکوائرڈ سافٹ ہو جاتی تھی, جو کہ بہت سارے سیناریوں میں ٹھیک نہیں ہے آپ کی کراپ پروڈکشن کے لیے. لائک آپ کی کراپ جو ہے وہ بیٹھ جائے گی, اس کو اتنا واٹر ریکوائرمنٹ ہے ہی نہیں ایٹ دیٹ ٹائم پیریڈ اگر نہیں ہے تو. تو پھر اس کے لیے ان کا انیشیٹو یہ تھا کہ لائک وہ سینسر اٹیچ کر دیں گے موٹرز کے ساتھ, اور وہ سینسرز جو ہوں گے اوور دا انٹرنیٹ آپ کے پاس موبائل اپلیکیشن ہے. لائک اگر ایک فارمر اپنی لینڈ سے دور بھی ہے تو وہ اس کو نوٹیفائی کر دے گا کہ لائک اتنے ٹائم پیریڈ کے لیے تم نے واٹرنگ دی, اسٹارٹ کر دی, اور ایک الارم ہوگا, الارم بجے گا یا وہ آٹومیٹکلی اس کے سوئچ کو آف کر دے گا ان دی ایبسنس آف دیٹ,
3: یعنی کمپلیٹ کنٹرول اس کے موبائل پہ ہوگا.
4: ہاں جی, اور یہ ایگزامپل ہم ایز آئی او ٹی بیسڈ سسٹم میں بھی لے سکتے ہیں لائک پریسیجن ایگریکلچر میں آ رہا ہے. لائک ٹیکنالوجی جو ہے وہ یوز کرتے ہوئے ہم واٹر کی جو ہے وہ مینجمنٹ کر رہے ہیں.
3: مس, جب ہم پریسیجن ایگریکلچر میں ڈیسیجن میکنگ کی بات کرتے ہیں تو آرٹیفیشل انٹیلیجنس اور مشین لرننگ ماڈلس کس طرح ان کو انہینس کر رہے ہیں؟
4: دیکھیں مس, آگے ہم نے جیسے ڈسکس کیا کہ ہم جتنی بھی ٹیکنالوجیز کو یوز کر رہے ہیں الٹیمیٹلی اس سے ہمارے پاس جو جنریشن ہو رہی ہے وہ ہے ڈیٹا جنریٹ ہو رہا ہے لارج اماؤنٹ میں. فار ایگزامپل اگر میں سوائل کی بات کروں تو اگر میں ڈرونس کے تھرو اس کی پکچرز لے رہی ہوں اور بعد میں نے اس کے اوپر انالیسس کرنا, تو انالیسس کوئی نہ کوئی ڈیٹا مجھے پرووائڈ کرے گا ان دی فارم آف امیجز, امیجز کے اوپر میں پروسیسنگ کر سکتی ہوں, ان دی فارم آف فگرس لائک یہ نمبرز ہیں. تو اس لارج اماؤنٹ آف ڈیٹا ہینڈلنگ کے لیے میں کیا کروں گی کہ میں اس کو کمپیوٹیشنلی اپنے پاس سیو کروں اور اس کے اوپر کوئی نہ کوئی انالیسس کروں. ٹھیک ہے, اگر میں امیجری کی بات کروں تو ہمارے پاس جی آئی ایس ہے, ٹھیک ہے, جو کہ جیوگرافک یعنی کہ امیجری کی جتنی پروسیسنگ ہے وہ جی آئی ایس ہینڈل کرے گا. لیکن اگر ہم میں نے ڈیٹا کی بات کرنی ہے یا ڈیٹا انالیسس کی یا ویژولائزیشن کی بات کرنی ہے, تو وہاں پہ میرے پاس آرٹیفیشیل انٹیلیجنس یا ڈیپ لرننگ کے جو ماڈلز ہیں کمپیوٹیشنل ماڈلز, وی آلریڈی نو کہ ڈیپ لرننگ ماڈلز آر ڈیٹا ہنگری. تو ایگریکلچر فیلڈ سے ہمارے پاس بہت لارج اماؤنٹ میں ڈیٹا جنریٹ ہو رہا ہے اف وی ہیو ایکسیس ٹو دیٹ. کیونکہ اگر فارمرز تک اگر ہم پہنچیں گے نہیں یا ریئل ٹائم سیناریو میں ہم جا کے ڈیٹا کلیکشن کریں گے نہیں تو ہمارے پاس ڈیٹا نہیں آئے گا. اب جب ہم اگر فارمرز کی ایسوسی ایشن ہے کسی گورنمنٹ اتھارٹیز کے ساتھ, تو وہاں سے ہم ڈیٹا جنریٹ لارج اماؤنٹ میں ہوگا. اب ہم نے اس ڈیٹا کو سیو کرنا ہے, لیکن سیو کرنا از ناٹ اونلی پرپز جبکہ وہ ہمیں کوئی آؤٹ پٹ ہی نہیں دے رہا یا میننگ فل انالیسز ہی نہیں دے رہا. ٹھیک ہے, تو ڈیپ لرننگ ماڈلز کم ٹو دا ریسکیو کہ ہم اس ڈیٹا کو یوز کرتے ہوئے, فار ایگزامپل اگر میں نے سوائل کا ڈیٹا لیا ہے, ٹھیک ہے, تو امیجری کی فارم میں جو ڈیٹا ہوگا اس کے فیکٹر ہوں گے کہ میں اسپیشلی ڈیٹا کو کیسے دیکھوں, کیونکہ وہ امیج کی فارم میں آیا ہے تو میرے پاس ریزولیوشن ہے. ٹھیک ہے, اور اگر اس فیکٹس فیگرس کی فارم میں آیا لائک نمبرس کی فارم میں میرے پاس ڈیٹا ہے, تو میں اس کو کیسے یوٹیلائز کر سکتی ہوں کہ میں اپنا ایک کمپیوٹیشنل, اگر میں سوائل کی ایگزامپل لوں, کمپیوٹیشنل ماڈل بنا لوں گی کہ لائک سوائل کی میں نے اگر اسٹارٹ آف دا سیزن میں میں نے سوائل کی پکچرز کلیکٹ کی اور میں نے اس کے نیوٹرینٹس کیلکولیٹ کیے کہ پی ایچ کا اتنا تھا, کاربن اتنی تھی, یا میرے پاس پوٹاشیم کی اماؤنٹ اتنی تھی یوزنگ امیج انالیسس, تو میں اس ڈیٹا کو سیو کروں گی اور آئی کین میک دا پریڈکشن ماڈل. ٹھیک ہے, کہ نیکسٹ ٹائم جب فارمر جو ہے یا کہیں کسی اور لینڈ پہ بھی, اس کی بیوٹی کیا ہے کمپیوٹیشنل ماڈلس کی کہ میں نے ایک جگہ سے لائک میں نے اپنا سیمپل کلیکٹ کیا اور میں نے اس کو ماڈل کو ٹرین کرا دیا, اب میں کسی نیو جگہ پہ بھی فارمنگ کرنے جا رہی ہوں لائک میں نیو اسپیس کی جو پکچر لوں گی होगी लैंड की, देन वो मेरा मॉडल कैलकुलेट करके बता देगा कि लाइक इसकी पीएच इतनी है, इसके न्यूट्रिएंट्स इतने हैं, यस यू कैन गो फॉर दिस क्रॉप, यानी कि
3: यूजेबिलिटी उसकी बढ़ गई
4: जी है। इस तरह हम उसको यूटिलाइज कर सकते हैं, यानी कि मॉडल्स को, और ये लाइक एफिशिएंट इस तरह बना रहे हैं कि हम डेटा को कलेक्ट करके छोड़ नहीं रहे, हम उसको एफिशिएंट वे में यूज कर रहे हैं, और इट कैन ऑल्सो हेल्प, फिर जो हमारे पास फैक्ट्स एंड फिगर्स आएंगे वो हमारे पास पॉलिसी मेकर्स को हेल्प करेंगे लाइक लार्जर लेवल पे, इकोनॉमिकल लेवल पे, कि लाइक जैसे हमारे पास क्रॉप रिपोर्टिंग सर्विसेज पाकिस्तान है जो कि ये कैलकुलेट करती हैं कि हमारे पास जो है डेटा जो है लाइक कितनी क्रॉप प्रोड्यूस हुई,

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम लिसनर्स, मैं हूं आपकी होस्ट आमना महमूद, मुखातिब हूं आपसे FM 92.6 UCP की दुनिया से। लिसनर्स, आज हम एक अहम और दौरे हाजिर के मुतालिक दिलचस्प मौजू पर गुफ्तगू करने जा रहे हैं। उसका नाम है प्रिसीजन एग्रीकल्चर। ये सिर्फ एक फार्मिंग टेक्निक नहीं, बल्कि एक ऐसी टेक्नोलॉजी ड्रिवन इनकलाबी सोच है जो ज़राअत के तरीकों को बेहतरीन और मुख्तसर बना रही है। मुख्तलिफ टूल के जरिए फार्मर्स अपनी फसलों की बेहतरी, जमीन की सेहत और रिसोर्सेज को बेहतरीन इस्तेमाल कर रहे हैं, लेकिन इस नए तरीके के साथ साथ कुछ चैलेंजेस भी हैं, जैसे टेक्नोलॉजी का एक्सेस, कॉस्ट और डिजिटल स्किल्स की जरूरत, ताकि इस निज़ाम का पूरा फायदा उठाया जा सके। आज के इस शो में हम समझने की कोशिश करेंगे कि प्रिसीजन एग्रीकल्चर असल में क्या है, किस तरह से ये ट्रेडिशनल फार्मिंग को ट्रांसफॉर्म कर रहा है और किस तरह ये मुस्तकबिल में सस्टेनेबल और प्रॉफिटेबल फार्मिंग के लिए राह हमवार कर रहा है। हमारे साथ इस अहम गुफ्तगू के लिए मौजूद हैं मिस राबिया महमूद, जो एग्रीकल्चर और स्मार्ट फार्मिंग के बारे में दिलचस्प हकाइक से हमें आगाह करेंगी। आइए अपनी गुफ्तगू का आगाज करते हैं। अस्सलाम वालेकुम मिस।
3: वालेकुम अस्सलाम,
2: कैसी हैं आप?
3: जी अल्हम्दुलिल्लाह।
2: वक्त जाया किए बगैर हम अपने मौजू की तरफ आते हैं। सबसे पहले तो आप सुनने वालों को बताएं कि प्रिसीजन एग्रीकल्चर है क्या और ये ट्रेडिशनल फार्मिंग से किस तरह मुख्तलिफ है।
3: ओके, प्रिसीजन एग्रीकल्चर, जैसे मीन्स एग्रीकल्चर जो है किसी भी इकोनॉमी का या किसी भी कंट्री का एक बहुत इम्पॉर्टेंट सेक्टर होता है। फॉर एग्जांपल, अगर हम पाकिस्तान की एग्जांपल लें तो एग्रीकल्चर जो है, एग्रीकल्चर डोमेन जो है, हमारे GDP 23% उसमें कंट्रीब्यूट करता है, ठीक है। और 80% ऑफ द पाकिस्तानी एक्सपोर्ट्स डिपेंड्स अपॉन द एग्रीकल्चर डोमेन, एग्रीकल्चर डोमेन से वो डिपेंड कर रही है। तो प्रिसीजन एग्रीकल्चर एक हमारे पास टेक्नोलॉजिकल एडवांसमेंट है कि हम ट्रेडिशनल फार्मिंग के अंदर टेक्नोलॉजीज और टूल्स को यूज करते हुए कैसे हम अपनी फार्मिंग को ऑप्टिमाइज कर सकते हैं, या फार्मिंग प्रोसेस है उसको हम ऑप्टिमाइज कर सकते हैं, रिसोर्सेज का सही इस्तेमाल कर सकते हैं, या किस तरह हम उसको जो है एफिशिएंट बना सकते हैं ट्रेडिशनल मेथड्स को। फॉर एग्जांपल, जैसे ट्रेडिशनल मेथड्स हैं एग्रीकल्चर, वो फार्मर्स के एक्सपीरियंसेस पे बेस्ड कर रही है, ठीक है। और जब हम देखते हैं कि लाइक 10 ईयर्स बैक और 20 ईयर्स बैक, जो एग्रीकल्चर रिलेटेड इन्फॉर्मेशन होती थी वो नेशनल टेलीविजन के थ्रू फार्मर्स को बताई जाती थी। लाइक फॉर एग्जांपल, अगर कोई फ्लड की प्रेडिक्शन है या किसी तरह के भी पेस्ट इन्फेक्शन आने वाला है, तो यूजिंग टेलीविजन हम उनको जो है वो आगाह करते थे फार्मर्स को। बट नाउ आर डेज प्रिसीजन एग्रीकल्चर क्या है कि हमारे पास लेटेस्ट टूल्स और टेक्नोलॉजीज का इस्तेमाल है, जिससे कि फार्मर्स को अवेयर किया जाता है, और इसका जो अब प्रिसीजन एग्रीकल्चर की जो एजुकेशन है वो फार्मर्स तक पहुंचाई जा रही है यूजिंग टूल्स एंड टेक्नोलॉजीज। नॉट ओनली दिस इज इंफॉर्मेशन कम्युनिकेशन, बट रियल टाइम फील्ड्स के अंदर हम उन टूल्स और टेक्नोलॉजीज को यूटिलाइज करते हुए जो है वो अपनी फार्मिंग को ऑप्टिमाइज बना सकते हैं, या कह लें कि जो भी हमारी एग्रीकल्चर क्रॉप है उसकी ग्रोथ और प्रोडक्शन को हम जो है ना वो इंक्रीज करवा सकते हैं। तो प्रिसीजन एग्रीकल्चर का जो वर्ड है वो 1980s में यूज हुआ था, जब हमारे पास GPS टेक्नोलॉजी का यूज आया। GPS टेक्नोलॉजी क्या करती है, लाइक अगर हम गूगल मैप्स यूज करते हैं तो हमारी करंट लोकेशन बताती है। अब पहला सवाल, जब भी हम टेक्नोलॉजी का वर्ड यूज करते हैं तो हमारे जहन में या रियली भी एसोसिएट जो है वो तीन चीजें हैं, द हार्डवेयर, सॉफ्टवेयर और उसके यूजर्स जो उसको इस्तेमाल करेंगे। تو فارمنگ سے ریلیٹڈ پہلا سوال کسی کے بھی ذہن میں یہ آئے گا کہ اگر ہم اس کو کمپیوٹرائزڈ کر رہے ہیں یا اگر ہم اس کو آپٹیمائز کر رہے ہیں تو سب سے پہلا سوال یہ ہے کہ جو ہماری لینڈ ہے وہ کمپیوٹر میں کہاں پہ لائی کر رہی ہے. فار ایگزامپل جیسے ہماری ارتھ ہے وہ لونگیٹیوڈ اور لیٹیٹیوڈ میں ڈیوائڈ ہے, تو جی پی ایس ہمیں کیا بتاتا ہے کہ آپ کا جو فیلڈ ہے وہ کرنٹلی کس لوکیشن پہ ہے اگر ہم نے آپٹیمائزیشن کی طرف جانا ہے یا کوئی بھی ٹول اینڈ ٹیکنیکس یوز کرنی ہے. تو جی پی ایس کا کانسیپٹ سے پریسیژن ایگریکلچر کا جو ہے وہ آغاز ہوا, اور اس کے اندر ڈفرینٹ ٹولز اور ٹیکنالوجیز جو یوز ہوتی ہیں وہ آگے ہم ڈسکس کریں گے.
2: ہمارے سننے والوں کو ٹیکنالوجیز کے بارے میں بتا دیں, کیونکہ ابھی آپ بار بار ذکر کر رہی تھی کہ پریسیژن ایگریکلچر میں ٹولز اور ٹیکنالوجیز کا یوز بہت زیادہ ہے, تو آپ اس کے بارے میں بھی تھوڑا ہمیں اویئر کر دیں.
3: فرسٹ آف آل ہر کوئی انسان جو ہے وہ آج کل گوگل میپس تو یوز کر رہا ہے. گوگل میپس از ایکچولی کیا ہوتا ہے کہ ہماری جو ارتھ ہے اٹ از رجسٹرڈ آن سم سافٹ ویئر, ٹھیک ہے, جس کو کہ ہم جی آئی ایس بولتے ہیں, جیوگرافیکل انفارمیشن سسٹم, کہ اگر ہم ریئل میں زمین پہ یہاں پہ کھڑے ہیں تو وہ ہمارا لانگیچیوڈ اینڈ لیٹیچیوڈ پوائنٹ بتاتا ہے, لائک گریڈ سسٹم کے لانگیچیوڈ اور لیٹیچیوڈ یہ ہے اور ہم یہاں پہ اسٹینڈ کر رہے ہیں. تو فرسٹ اور فارمسٹ تھنگ ہوگی کہ ہماری جو لینڈ ہے وہ کمپیوٹر میں کس طرح نظر آئے گی, ہم آئیڈینٹیفائی کیا کیسے کریں گے یا ویلیڈیشن کیسے کریں گے کہ ہماری لینڈ کمپیوٹر میں یہاں پہ ایگزسٹ کر رہی ہے,
2: جی,
3: یا یوزنگ انٹرنیٹ ہم اس کو ڈیٹا کنوے کر رہے ہیں. تو جی پی ایس از دا فور موسٹ ٹیکنالوجی جو کہ آتی ہے پریسیژن ایگریکلچر کے اندر. اس کے بعد ہمارے پاس ایریل روبوٹس ہیں. ایریل روبوٹس کا یوز ہے لائک ڈرونس آپ کہہ لیں, ٹھیک ہے, اس کی ہم ایگزامپل لے سکتے ہیں کہ لائک ٹریڈیشنل فارمنگ کے اندر جو فارمرس تھے وہ پیسٹیسائڈ اسپرے کرتے تھے یا اس طرح فرٹیلائزر اسپرے کرتے تھے, تو اب ہم ڈرونس وغیرہ کو یوز کر کے جو ہے وہ اسپرینگ کر سکتے ہیں اینی ٹائم. اس کے علاوہ ہمارے پاس ایک سیپریٹ فیلڈ ہے یا فیلڈ آف اسٹڈی ہے جو پریسیژن ایگریکلچر کے اندر آتی ہے, یا اس کو ہم ٹیکنالوجی بھی کہہ سکتے ہیں, ریموٹ سینسنگ. ریموٹ سینسنگ جب ہم ایریل روبوٹکس یوز کرتے ہیں, تو فار ایگزامپل اگر ایک ایکڑ کی زمین ہے اس کے اوپر ہم نے ایریل روبوٹ کو چلانا ہے, یا ہمیں کسی بھی پرپز کے لیے ہم نے اس کی کروپ گروتھ کو مانیٹر کرنا ہے, ہم نے پیسٹیسائڈس کو مانیٹر کرنا ہے, یا ہم نے پیسٹ اٹیک کو مانیٹر کرنا ہے, تو ہم ایریل روبوٹس کو یوز کر سکتے ہیں یا ڈرون کو, بٹ اٹ از فار لمیٹڈ. تو جیسے جیسے ہماری ریکوائرمنٹس انکریز ہوتی ہیں یا جس جس طرح کی ہمیں ہرڈلز آتی ہیں اس کے سولوشن کے لیے پھر آتا ہے ہمارے پاس ریموٹ سینسنگ. ریموٹ سینسنگ کی ٹیکنالوجی کیا ہے, لائک وی آر ابزرونگ دی ارتھ فرام 1000 kilometers ابوو. سیٹلائٹ کی ہم ایگزامپل لے لیں گے, ٹھیک ہے, تو سیٹلائٹ ریموٹ سینسنگ کے اندر آ رہے ہیں اور ڈرونز بھی ایکچولی میں ریموٹ سینسنگ کے اندر آ رہے ہیں. لائک ایریل روبوٹکس وڈ بی 30 meters ابو فرام دا ارتھ لینڈ. اور جیسے اگر ہم نے لارج ایریا کی کوریج کرنی ہے تو پھر ڈرونز کو ہم اس کی لمیٹیشنز ہیں, اس کی پاور کی لمیٹیشن ہے, اس کے اینگل کی لمیٹیشن ہے, ایک ٹائم پہ وہ اسپیسیفک اینگل کو کور کرے گا. بٹ ایٹ دا سیم ٹائم اگر ہم نے لارج ایریا کو لائک ریجن لیول یا پھر آپ کہہ لیں کہ فارم لیول آبزرویشن کرنی ہے, تو ریموٹ سینسنگ وہاں پہ لائک سیٹلائٹس وہاں پہ ایک امپورٹنٹ رول پلے کرتے ہیں کہ ہم سیٹلائٹس کے تھرو جو ہے وہ امیجری کولیکٹ کر لیتے ہیں, اور بعد میں جو ہمارے پاس جیوگرافک انفارمیشن سسٹم ہے اس کے تھرو ہم اس کی پروسیسنگ اور پھر انالیسس کر سکتے ہیں. تو یہ ٹیکنالوجیز ہیں. اس کے علاوہ جو سینسرز ہیں, فار ایگزامپل اگر آپ نے ٹریڈیشنل وے میں کیا ہوتا تھا کہ فارمر سوائل کلیکٹ کرتے تھے اور وہ اپنے لائک نیئرسٹ سینٹرز میں جاتے تھے, جو بھی ایگریکلچر سینٹرز ہیں وہاں پہ اپنی سوائل کی ٹیسٹنگ کرواتے تھے, کیونکہ یہ ایک امپورٹنٹ فیکٹر ہے, سوائل ہی موسٹ امپورٹنٹ فیکٹر ہے کہ لائک ہمیں سوئنگ کے ٹائم پہ سوائل کی ہیلتھ کو دیکھنا ہے یا اس کے اندر اس کی پی ایچ ویلیو یا نیوٹرینٹ کتنے ہیں وہ نیسیسری ہیں ہماری ٹائپ آف کروپ کے لیے یا نہیں. تو اب کیا ہے کہ بھائی ہم سینسرس کے تھرو سوائل موئسچر اور جو بھی سوائل کے پیرامیٹرز ہیں یا اس کی ہیلتھ کو ہے وہ آئیڈینٹیفائی کر سکتے ہیں. تو یہ والی ٹولز اینڈ ٹیکنالوجیز یوز ہوئی. اس کے علاوہ ہمارے پاس ایک اور ایگزامپل بھی آ رہی ہے جو کہ سافٹ ویئر سائڈ پہ لائے کر سکتی ہے. یہ تو ہم نے ہارڈ ویئر بیس دیکھی. سافٹ ویئر سائڈ پہ ہمارے پاس جیسے آئی او ٹی آج کل بہت یوز ہو رہا ہے,
2: جی,
3: تو آئی او ٹی ایوری ٹیکنالوجی از انٹر ڈسپلنری, ٹھیک ہے, وہ کسی نہ کسی اپلیکیشن سینیریو میں یوز اوبیسلی ہو رہی ہے. تو آئی او ٹی ایگریکلچر میں کیسے یوز ہو رہا ہے کہ ہمارے پاس جتنے بھی سینسرز ہیں ان کو ہم نے کنیکٹ کر دیا ہے اوور دا انٹرنیٹ یوزنگ موبائل فونز, ٹھیک ہے, اور کوئی نہ کوئی ہمارے پاس اسپیسیفک اپلیکیشن ہو رہی ہوگی کہ جو ہم نے سینسرز لگائے ہیں وہ ڈیٹا جو ریکارڈ ہو رہا ہے وہ کہیں نہ کہیں پہ اسٹور بھی ہو رہا ہے. اوبیسلی ہمارا فوکس ہے کہ ہم ڈیٹا کو لیں اور اس کا رائٹ یوز کریں جو کہ فارمرز کو نیکسٹ ٹائم ہیلپ کریں یا کرنٹلی جو ان کی کروپ گروتھ ہو رہی ہے. اس کی ایگزامپل ہم لے سکتے ہیں کہ جیسے ہم ایک سینسر لگا دیں گے, جیسے اینیمل آ جاتے ہیں لائک لینڈ کے اندر
4: جی,
3: تو ان سے بچانے کے لیے ہم سینسر ان کر دیں گے, کیمرا سینسر لائک دیٹ کین ریکارڈ کہ کس کس طرح کے وہ اینیملز اٹیک ہو سکتے ہیں یہ اس طرح کی, یا سوائل فرٹیلیٹی کو چیک کرنے کے لیے ہم جو ہے وہ موبائل فون سے پکچرز لے کر اوور دا انٹرنیٹ جو ہے وہ شیئر کریں یا موبائل فونس کے اوپر, اس طرح کی موبائل اپلیکیشنز اور جہاں پہ موبائل کا انوالو ہے یعنی کہ فارمنگ کو ایز اے اسمارٹ وے میں, تو جہاں پہ آئی او ٹی آئے گا وہاں پہ ہم اسمال اسکیل کی بات کر سکتے ہیں
4: جی. لسنرز, وقت ہوا چاہتا ہے ایک چھوٹی سی میوزیکل بریک کا, ہمارے ساتھ رہیں, سنتے رہیں FM 92.6 UCP کی.